चलचित्रहरू परवर्ती शिल्पीहरूले नन्दिनी श्रीकार, गीत रचना पंछी जलोन्वी, संगीत परिचालन अभिजीत नलानी।